गरे धारे मग रे गम गम बनी बम गरे धानी परी धारे निधा रे गरे धानी धारे रे धानी धारे रे धानी धाने धा धानी धा धानी धा धानी धारे गरे गरे धानी धारे धारे गरे गरे गरे गरे गरे धानी धारे रे धारे रे धानी धा हम गरे